गजाननं भूतगणाधिसेवितो कपित्त जम्बूफलचारु भक्षिणौ उमासुतं शोभा